0: بارگاہ رسالت ماب میں نذرانہ عقیدت پیش کر رہے تھے نسیم احمد. اس کے ساتھ ہی صبح کا یہ پروگرام اب ختم ہوتا ہے. یہ آکاشوانی کی اردو سروس ہے. پیش خدمت پروگرام آج سویرے.
1: اور آج وشو آواس دیوس ہے. سنیوکت راشٹر ہر ورش اکتوبر کے پہلے سوموار کو وشو آواس دیوس مناتا ہے. اس دن کا ادیش سبھی لوگوں کے لیے سرکشت اور پریاپت آواس کے ادھیکار کے پرتی جاگرکتا بڑھانا ہے. وشو آواس دیوس 2026 کی تھیم ہے ایڈیکویٹ ہاؤسنگ فار آل, یعنی سبھی کے لیے پریاپت آواس. سنیوکت راشٹر کے انوسار دنیا میں 3 ارب سے ادھک لوگوں کے پاس پریاپت آواس کی سویدھا نہیں ہے, جبکہ 1 ارب 10 کروڑ سے ادھک لوگ انوپچارک بستیوں میں رہ رہے ہیں. संयुक्त राष्ट्र का कहना है कि पर्याप्त आवास केवल रहने की जगह नहीं बल्कि मानव गरिमा, सुरक्षा और बेहतर जीवन का आधार है. इसके लिए सुरक्षित भूमि अधिकार, बेहतर नियोजित और मूलभूत सुविधाओं से युक्त बस्तियां तथा सामाजिक, सार्वजनिक और किफायती आवास जैसे विकल्प जरूरी है. आज 5 अक्टूबर है. 1905 में आज ही के दिन विल्बर राइट ने लगभग 24 मील की उड़ान 39 मिनट में पूरी की. ये विमानन के विकास में एक महत्वपूर्ण उपलब्धि थी. 1908 में आज ही के दिन बुल्गारिया ने ऑटोमन साम्राज्य से अपनी स्वतंत्रता की घोषणा की. आज ही के दिन 2011 में भारत ने आकाश टैबलेट लॉन्च किया, जिसे दुनिया के सबसे सस्ते टैबलेट में से एक के रूप में पेश किया गया. इसका उद्देश्य विद्यार्थियों को कम कीमत पर कंप्यूटर और इंटरनेट की सुविधा उपलब्ध कराना था. इसे खास तौर पर शिक्षा के क्षेत्र में डिजिटल पहुंच बढ़ाने के लिए तैयार किया गया था. और अब याद करते हैं महान विभूतियों को जिनका जन्मदिन, जयंती या पुण्यतिथि है.
2: बिल्कुल. तो इन डेथ एनिवर्सरीज मनोज, आज मेरे पास है विश्व मेहरा
1: जी,
2: एंड ये राज कपूर के मामा जी थे, तो उनका नाम मामा जी ही हो गया
1: जी. जी
2: तो जो भी आप मूवीज देखोगे उसमें टाइटल्स में इनका नाम नहीं आएगा, मामा जी का आएगा जी.